0: the perfect antidote to your road rage. Your road rage.
1: City FM 89.
2: It's 5:30 p.m.
3: City FM 89.
4: You got me going crazy.
5: This show is brought to you by Jazz.
6: City FM 89.
5: This show is brought to you by AEO Pakistan.
7: City FM
0: 89.
8: Avail flat 25% and 40% off at the Diners Grand Azadi Celebration from 29th July. Hurry up and visit store now or shop online at diners.com.pk. Terms and conditions apply.
9: Pediasure se Eileen ko milta hai complete balanced nutrition with 37 vital nutrients including arginine and vitamin K2 for bone and muscle growth. Taake ye grow kare 50% faster.
10: तैयार हो अपनी जिंदगी का अगला कदम लेने के लिए AEO पाकिस्तान लाया है आइल्सॉन कंप्यूटर जहां टेस्टिंग का हर पल होता है कंफर्टेबल स्मूथ और स्ट्रेस फ्री डेली अवेलेबिलिटी नेशन वाइड सेंटर्स और रिजल्ट्स भी मिले विद इन जस्ट 3 days आज ही बुक करें अपना आइल्सॉन कंप्यूटर AEO पाकिस्तान पाकिस्तान मोस्ट ट्रस्टेड आइल्स टेस्ट सेंटर Book now at www.aeo.com.pk.
11: بہترین انشورنس ہر وقت آپ کے ساتھ جیسے ایزی پیسہ انشورنس مارکیٹ پلیس 50 سے زیادہ پلانز بہترین کوریج خاص ڈسکاؤنٹس اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت خواتین کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹر سے کنسلٹیشن بھی ابھی ایزی پیسہ ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں ایزی پیسہ ڈیجیٹل بینک ایزی والا بینک
12: ابھی بینک بناتا ہے آپ کا آج ابھی ڈاؤن لوڈ دی ایپ ابھی Abhi Bank, financial freedom for all.
13: City FM 89. We're playing your song.
0: You're listening to
14: The